कृष्णकान्त सन्देकै राज्य खुला विश्वविद्यालयले अनुदान आयोगको दूरस्थ शिक्षा ब्युरोबाट विभिन्न विज्ञान पाठ्यक्रमहरूका लागि स्वीकृति प्राप्त गरेको छ। विश्वविद्यालयले यस महिनादेखि गणित, रसायन विज्ञान, भौतिक शास्त्र साथै पुस्तकालय र सूचना विज्ञानमा पनि दूरस्थ शिक्षा स्नातक पाठ्यक्रमहरू सुरु गर्नेछ। इच्छुक र योग्य प्रार्थी विद्यार्थीहरूले अब विश्वविद्यालयमा गणित स्नातक कोर्समा भर्ना हुनुपर्नेछ। साथै विज्ञान, कला, वाणिज्य शाखामा पनि स्नातक र स्नातकोत्तर पाठ्यक्रम अघि बढाइएको छ। गुवाहाटीको महेन्द्रमोहन चौधरी अस्पताल चल्दो वर्षको अन्तिमसम्म उद्घाटन हुने सम्भावना छ भन्दै स्वास्थ्य मन्त्री अशोक सिन्हानले प्रकाश गर्नुभयो। हिजो कला क्षेत्रको श्रीमन्त शङ्करदेव स्वास्थ्य विज्ञान विश्वविद्यालयको एउटा कार्यसूचीमा उहाँ सहभागी हुँदै मन्त्रीले जान्न दिनुभएको थियो। कार्यक्रमको अन्तमा सञ्चार माध्यममा भएको वार्तालापछि श्री सिंहलले भन्नुभयो कि मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माको नेतृत्वमा राज्यको स्वास्थ्य खण्डमा धेरै परिवर्तन भएको छ। गत 10 वर्षभित्र राज्यमा चिकित्सा महाविद्यालय अस्पतालको संख्या 14 बढोत्तरी भएको कुरालाई पनि उहाँले जान्न दिनुभयो। साथै आउँदो 5 वर्षमा पुनः 10 चिकित्सा महाविद्यालय अस्पताल निर्माण गरिने कुरालाई मन्त्रीले जानकारी दिनुभयो। गुवाहाटीको चिकित्सा महाविद्यालय अस्पताललाई अत्याधुनिक रूपले सजाइएको छ भनी उहाँले बताउनु भएको छ। श्रोताहरूले समाचार सुनिरहनु भएको छ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। प्रधानमन्त्री नरेन्द्र मोदीले आज पन्जाबको जलन्धरदेखि भिडियो कन्फरेन्स व्यवस्थाले असमको माझबाटसहित देशको विभिन्न प्रान्तका 75 स्टेसन उद्घाटन गर्नुभयो। राज्यपाल लक्ष्मण प्रसाद आचार्य, मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मा, केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णव, केन्द्रीय बन्दर जहाज जलाचल र जलमार्ग मन्त्री सर्वानन्द सोनवाल, केन्द्रीय वस्त्र र वैदेशिक परिक्रमा दफ्तरका राज्यमन्त्री पवित्र मार्घेरिटा, रेल र खाद्य प्रसंस्करण उद्योग राज्यमन्त्री रबनीत सिंह र सांसद दिलीप शैकियाले भिडियो कन्फरेन्समा सहभागी भएको समाचार पाइएको छ। उल्लेखित रेल स्टेसनहरू अत्याधुनिक प्लेटफर्म, उन्नत भवन, अत्याधुनिक विश्राम कक्ष र यात्रीहरूलाई सुविधाको लागि पनि सजाइरहेको छ। असमको भौगोलिक स्वीकृति प्राप्त कागते निम्बुको संरक्षणको क्षमता र ताजापन लामो दिनसम्म जोगाउन एउटा नवीन प्रतिनिधि विकास गरेकोमा केन्द्र सरकारबाट पेनन्ट प्राप्त भएको छ। इङ्ल्यान्डले हिजो राति कार्डिफर सोफिया गार्डनमा अनुष्ठित 3 दिवसीय क्रिकेट श्रृङ्खलाको दोस्रो खेलमा भारतलाई 4 विकेटमा पराजित गर्दै 1-1 व्यवधानले समानता स्थापन गरेको छ। खेलमा भारतले पहिलो ब्याट पक्र्ने आमन्त्रण गर्दै 44 ओभरमा सबै विकेट गुमाउँदै 233 रन बनाएको छ। सुन्दै हुनुहुन्छ समाचार आजलाई पुरा भयो।

0: नमस्कार, यो आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट प्रसारित नेपाली कार्यक्रम हो। हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम वेभको 411.5 मिटर, 729 किलो हर्ज र एफएम ब्यान्डको 101.6 मेगा हर्जबाट। स्टुडियोको घडीमा समय बेला दिउँसोको 3:21 र 38 सेकेन्ड हुनुको साथै म यनुकुमारी शर्माले सबै श्रोतालाई स्वागत जनाउँदै आरम्भ गरिरहेको छु हाम्रो आजको कार्यक्रमहरू। श्रोतागण, कार्यक्रमको थालनीमा प्रस्तुत छ भेटवार्ता कार्यक्रम। यो भेटवार्ता कार्यक्रम पूर्व प्रसारण हो। भेटवार्ता कार्यक्रममा उपस्थित हुनुहुन्छ इन्द्र चापागाई।
1: आजको भेटवार्ता कार्यक्रममा हामीले हाम्रो

0: स्टुडियोमा निम त्यार ल्याएका छौँ फाउन्डेसन फर इन्टेग्रेटेड सपोर्ट एन्ड सोल्युसनका संचालक साथै गभर्निङ बोडी स्टेट इनोभेसन एन्ड ट्रान्सफर्मेसनका सदस्य साथै हाम्रो नेपाली संस्कृति सुरक्षा परिषदका उपाध्यक्ष समाजसेवक श्रीमान इन्द्र चापकाईज्यूलाई इन्द्र चापकाईज्यू तपाईँलाई हाम्रो स्टुडियोमा स्वागत छ।
1: नमस्कार सन्तोष श्रेष्ठज्यू लगायत सम्पूर्ण रोटा मण्डलीमा मेरो नमस्कार।
0: चर्चामा अघि बढ्नु अगाडि तपाईँले आफ्नो एउटा छोटो परिचय हाम्रा श्रोताहरूलाई दिनुहुन्थ्यो कि?
1: मेरो परिचय त हजुरले संक्षिप्त राखिसक्नु भएको छ। म एउटा प्र्याक्टिसिङ कम्पनी सेक्रेटरी व्यक्तिगत जीवनमा, अनि मूल घर मेरो कुसुमतोला दिपातोला गाउँ एउटा सोनितपुर जिल्लाको सुदूरभित्रको एउटा ग्राम हो। यहाँ गुवाहाटी महानगरमा म अहिले बसोबास गरेको छु, यहाँ नारङ्गी भन्ने ठाउँमा। अनि सामाजिक कार्यकर्ता हुनाको नाताले समाज जीवनमा हामी
0: संलग्न
1: भएको छु।
0: तपाईँका जुन तपाईँलाई हाम्रा असमभेका जति पनि गोर्खाहरू छन् एकजना निपुण होइन बिजनेसम्यानको रूपमा पनि भनौँ, त्यस्तो उद्योग क्षेत्रमा संलग्नित व्यक्तिको रूपमा पनि तपाईँको एउटा अलग्गै छुट्टै पहिचान छ, र त्यस हिसाबमा आज तपाईँलाई हामी यो लघु उद्योगबारे केही दुई चार प्रश्न हामी राख्नेछौँ। यो लघु उद्योग भनेको असलमा के हो?
1: यो लघु उद्योग भनेको के हो यसलाई एउटा समग्रतामा चिन्तन गर्नको लागि, समग्रतामा यसको बारेमा हामीले चर्चा गर्नको लागि यो आजको परिप्रेक्ष्यलाई ध्यानमा राख्दै कतिपय कुराहरू गर्नुपर्छ। अनि मूलत जो अहिले भारत सरकारको जो संज्ञा अनुरूप गरेको छ त्यो संज्ञाको आधारमा भन्न जाने हो भने लघु उद्योग भनेको जो 1 करोडबाट माथि 10 करोडसम्मको लागत लाग्ने अनि त्यसमा 50 करोड 5 करोडबाट 50 करोडसम्मको टर्नओभर सालाना, यस्तो प्रकारको जति पनि विनियोग भएको
0: क्षेत्रहरू छन्
1: यो क्याटेगरीको भित्रलाई लघु उद्योग मानिन्छ। लघु उद्योग भन्दा भन्दै हामीले यो सूक्ष्म लघु अनि मध्यम उद्योग एमएसएमई भनेर सम्पूर्णतामा हामीले परिचर्चा गरेको उचित हुन्छ जस्तो मलाई लाग्छ।
0: हजुर यहाँ के छ भनेदेखि परिसर एउटा जुन स्कोप भन्छ, हाम्रो जति पनि ग्रामीण क्षेत्रहरू छन् ग्रामीण क्षेत्रमा आज धेरै युवकहरू शिक्षित बनेका छन् तर बेरोजगार युवाहरूको संख्या धेरै मात्रामा छ। उहाँहरूको एउटा इच्छा के छ भने उद्योग क्षेत्रमा उहाँहरू अघि बढ्ने प्रयास गरिरहनु भएको छ। उहाँहरू यस्ता खालको लघु उद्योग प्रतिष्ठा गर्न जाँदाखेरि के कस्तो सजिलो हुन्छ अप्ठ्यारो हुन्छ त्यस बारेमा अलिकति तपाईँले जानकारी गराउनुहुन्थ्यो कि?
1: हजुर, यो अत्यन्त प्रासङ्गिक प्रश्न हजुरले राख्नु भएको छ। असलमा विशेष गरेर आजको जो परिस्थिति छ यस्तो परिस्थितिमा विशेष गरेर हामीले यो विषयलाई स्वावलम्बनको विषय आत्मनिर्भरको विषय यो विषय अत्यन्त यसमा समाजको भित्र गएर काम गर्नुपर्ने धेरै आवश्यक छ। अनि हाम्रो जनमानसमा हाम्रो भारतीय समाजमा यस्तो प्रकारको एउटा इतिहास पनि रहेको छ कि जहिले जहिले कठिन परिस्थिति आयो सङ्कट आयो त्यो सङ्कटलाई अवसरको रूपमा रूपान्तर गरेर समाज फेरि राम्ररी अझ राम्ररी बलियो दर्बिलो ढङ्गले खडा भएको छ। र हामीले यसका बारेमा भन्न जाने हो भने अहिले जो वर्तमान सरकार छ आदरणीय प्रधानमन्त्री नरेन्द्र मोदीजीको नेतृत्वमा, उहाँले पनि यसलाई यस्तो एउटा व्यवस्था अगाडि सार्नुभयो, यस्तो एउटा सोच विचार जनमानसको मानस पटलमा यस्तो प्रकारको विषय उपस्थापन गरिदिनु भयो, समाजले त्यसलाई लिएर अघि बढिरहेको छ। अहिले त्यो के हो भन्दाखेरि यो बेलआउट प्याकेज होइन, यो कोही सब्सिडी अथवा कोही एसिस्टेन्स भन्ने विषय होइन, यो एउटा आत्मनिर्भर भारत बन्ने एउटा सोच विचार। अनि त्यो आत्मनिर्भर भारतको भित्र निहित भइरहेको छ भोकल फर लोकल, यानि स्थानीय आधारमा स्थानीय रिसोर्सेसको आधारमा हामी कसरी अगाडि बढेर जान सक्छौँ, हामी कसरी आत्मनिर्भर बन्न सक्छौँ। अरू त्यो आत्मनिर्भर फेरि यस्तो होइन कि स्वयंमा सीमित हुने, यो आणो भद्रान्ति पश्यन्तो विश्वतः भन्ने वेदको मन्त्र छ, सारा विश्वबाट राम्रो चिज ल्याउने अनि सारा विश्वलाई राम्रो चिज दिने विश्व कल्याणकारी चिन्तन, स्वयं निर्भरशील हुँदै अरूको आवश्यक र जरुरतलाई पनि पूर्ति गर्ने, यस्तो प्रकारको जो चाणक्यले जो अर्थशास्त्रको जो संज्ञा बताएको छ पृथ्व्याः लाभ पालनो पायम शास्त्रम अर्थशास्त्रम इति, यस्तो प्रकारको विचार विश्व कल्याणकारी चिन्तन सोच विचार लिएर आफू स्वावलम्बनको दिशामा कसरी अगाडि बढ्ने हाम्रा युवाहरू, त्यो अत्यन्त आजको दिनमा हामीले अझ दर्बिलो प्रकारले गरेर जानुपर्नेछ। अरू अहिले यो दिशामा समाज हाम्रा युवावर्गहरू अघि बढिसकेका छन्, प्रारम्भ भइसकेको छ, तर असममा अझै धेरै काम गर्नुपर्ने छ। र यसमा कस्ता प्रकारका के विषयहरू आउँछन् भन्दाखेरि अवसरहरूको जब हामी कुरा गर्छौँ त्यतिखेर हामीले अलिकति प्लान प्रोग्राम एउटा स्ट्राटेजी भन्छ, त्यो स्ट्राटेजी हामीले अलिकति मिलाउन जरुरत हुन्छ।

0: स्ट्रेटेजीमा के चिजको आवश्यक छ भन्दाखेरि हामीलाई पहिला हामीले हेर्न पर्छ कि हाम्रो यो मार्केटको एउटा विषय यो पपुलेसनको स्टेटस कस्तो छ. असममा लगभग 3.25 करोडको पपुलेसन, नर्थ इस्टमा लगभग 5 करोड मानौँ रफमा, अर्थात् एउटा विशाल एउटा मार्केट हामीले यहाँ पाउँदैछौँ. फेरि हामीले अर्को एउटा ठुलो अवसर हाम्रा युवा वर्गका लागि अब के हुन सक्छन् त्यहाँ अहिले हामी एकैछिन पछि चर्चा गर्छौँ, तर त्यो चर्चाको आधार मानेर हामीले यसलाई सस्टेनेबल डेभलपमेन्टको सस्टेनेबल बिजनेस डेभलपमेन्टको मोडुल के हुन सक्छन् त्यसको बारेमा चर्चा गर्नको लागि हाम्रो हातमा के स्ट्रेन्थहरू छन्, के हामीसँग रिसोर्सेसहरू छन्, त्यो बहुत ठुलो एउटा विषय हो. त्यसमध्येमा यो कुरा चल्दैछ अहिले कि साउथ इस्ट एसिया पनि एउटा बहुत ठुलो मार्केटका रूपमा हामी लिन सक्छौँ. अर्थात् हामीले यहाँ असम तथा भारत अरू असमको टु द स्पेसिफिक कुरा गर्ने हो भने पनि प्रचुर मात्रामा यहाँ इमेन्स पोसिबिलिटी पोटेन्सियलिटी र रिसोर्सेस हामीले देख्दछौँ, तर त्यसलाई अलिकति इन्टिग्रेसन गर्ने थोडा च्यालेन्ज हामीमा छ र त्यसको अलिकति हामीले अच्छा प्लान प्रोग्राम गरेर हाम्रो कार्यशैलीलाई हाम्रो विषयलाई अगाडि बढायौँ भने हामी निश्चित रूपमा अगाडि बढ्न सक्छौँ. हामीले देख्यौँ हालैमा देशको पिपी किटहरू चाइनाबाट बढी सङ्ख्यामा इम्पोर्ट हुन्थे, तर जब देशको मनस्थिति बनौ कि हामीले पनि यसको उत्पादन गर्नुपर्छ, साना साना लघु उद्योग क्षुद्र उद्योगको माध्यमबाट मिडियम स्केल इन्डस्ट्रीसम्म अगाडि बढेर आज पिपी किट हामीले एक्सपोर्ट गर्नेमा पुगिसक्यौँ. त्यसरी नै फार्मा इन्डस्ट्री फार्मास्युटिकल इन्डस्ट्रीको भारत त हाम्रो देश हब हो, तर त्यसको र मटेरियल कहाँबाट आउँदैछ भन्दा चाइनाबाट आउँदैछ. हेर्नुहोस् है, टफेन ग्लासबाट लिएर स्टिल सेक्टरबाट लिएर अनेक प्रकारको लगभग 450 प्रडक्टहरू इम्पोर्ट हुँदैछन्. ती क्षेत्रहरूलाई हामीले कभर गर्न सक्छौँ कि क्या हो. अहिले मैले यहाँ धेरै ठुला ठुला टेक्निकल टेक्नोलोजिकल रकेट साइन्स जस्ता बडा बडा विषयहरू यहाँ चर्चा गर्ने भने त्यो प्रासङ्गिक नहुन सक्छ. सुदूर ग्रामीण क्षेत्रमा बसेका हाम्रा युवा वर्गले कसरी अगाडि बढ्नु, के विषयहरू यहाँ सन्मुखमा उपलब्ध हुन सक्छन्, त्यो सस्टेनेबल हुन सक्छ त्यो मोडुल, त्यसमा हामीले यदि अलिकति चिन्तन गऱ्यौँ भने आत्मविश्लेषण गऱ्यौँ भने हामीले देख्छौँ फुड प्रोसेसिङ इन्डस्ट्रीमा एउटा बहुत ठुलो एउटा सेक्टर हामीले भेट्दैछौँ. यहाँ
1: यो फुड प्रोसेसिङ फ्याक्ट्रीको जुन तपाईँले कुरा गर्नुभयो, ग्रामीण क्षेत्रमा पनि यसको ठुलो स्कोप छ भन्न खोज्नुभयो होइन त?
0: हजुर, यो ग्रामीण क्षेत्रमा पनि छ, सहरी क्षेत्रमा पनि छ.
1: हजुर,
0: अनि यसमा के हुन्छ भने हामीले एउटा यहाँ धेरै सीताजखलाबाट लिएर लोहारासम्ममा कतिपय मोडुलहरू एकदम खुब सक्सेसफुल मोडुल कोअपरेटिभ फर्म अफ अर्गनाइजेसनमा खडा भइसकेका छन्. अनि पनि हामीले यो फार्मर प्रड्युसर कम्पनी गरेर सामूहिक कतिपय एग्री एन्ड एलाइड सेक्टरमा कतिपय त्यसका रिलेटेड